0: ओके जी, सो लेट्स सी, आए हमारे साथ प्रोग्राम में शिरकत कर ले जितने भी हमारी उर्दू सुनने वाले हैं, अटक से इस तरफ या अटक से उस तरफ, तो आए यावाना टांग से भी उर्दू लिस्नर हैं, तो हमारे साथ प्रोग्राम में शिरकत कर ले। जितने भी मसाइल हैं आप लोगों के, स्किन मसाइल हैं, स्किन चेहरे पर दाने दाग धब्बे एक्नीज वगैरह हैं, उससे आप लोग परेशान हैं, तो परेशान ना हो, आयसना कॉस्मेटिक पाकिस्तान में हस्साम मलूदी के साथ उनसे पूछें, उनसे बात करें, तो इंशाल्लाह आपको हम मशवरा देंगे, जो भी प्रोडक्ट आपके लिए बेहतर होंगे वही प्रोडक्ट आपको सजेस्ट करेंगे। तो फिर लेट्स सी, एक दफा जो आप इज़्ना को आजमाने, यही गारंटी मैं आप लोगों को देता हूँ कि दोबारा मेरी बोलने की जरूरत ही नहीं पड़ेंगे, आप लोग खुद रिजल्ट को देखे हैं, अपने घर में, अपने घर, अपनी बहनों के लिए बिल्कुल बहुत सारा प्रोडक्ट फिर लेके आएंगे। तो लेट्स सी हु इज द लकी कॉलर जी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम, से जोड़े
0: जे बिल्कुल जी, शायम जोड़ी हम बराबर ही मूछ कदे ता सुसने ता सुशाई बराबर ही है।
1: खैर जमाना वक्त या जिंदगी शरा
0: शरा बिल्कुल शरवाना दा मास रे सो खबर की उद चरदना
1: जी। दाऊद खबर है कहो, दाऊद बैठाना है गोमा लेना।
0: दाऊद भी टेनिस से बोन लका उस राले ले हम के बने प्रोग्राम पर खामोशी से रहो रे दो कना
1: चलो वक्त यार वार को ता आवाज में दास
0: مطلب امن ریڈیو دلاری پروگرام ہو رہی اچھا اچھا اچھا اچھا اچھا ز کوشش کو مچی آواز تاسو ته سپاشی کا سمسله وی ٹھیک شو بالکل جی اگر کسی کا انٹرسٹ ہے پروڈکٹ جیتنے کا تمنا ہے تو آئے ہمارے ساتھ پروگرام میں شراکت کر لیں میں آپ سے دو سوال پوچھوں گا دس سیکنڈ میں آپ نے جواب دینی ہے اگر دونوں سوال آپ نے ٹیک کر دی تو انشاءاللہ اذنا کاسمیٹک پاکستان سے اپنی مرضی کی پروڈکٹ لے لیں السلام علیکم السلام علیکم یا اللہ السلام علیکم پروگرام بالکل لائیو جی السلام علیکم
2: وعلیکم السلام سنگے چلے ہو خیر
0: بالکل خیر دے جی ٹھیک ٹھاک تاسو سنگے تاسو خیر برابر ہی ہے
2: سبتے خیرے
0: شکر الحمدللہ شکر الحمدللہ
2: آواز کٹکی گی
0: او صحیح شو او صحیح شو
2: کم خبر ہے کوم دا کرکتینا
0: دا کم زینہ جی آکے برا سر خبری کہیں اٹک کی ماشاء اللہ ماشاء اللہ اٹک موسم سنگ ہے آکف ہلو ہلو ہلو ہلو ہلو ہلو ہلو او پخوا بکلا کل غم وائے اس میں دو تر شکر وندی پک کو ما اس میں دو تر شکر وندی پک کو ما السلام علیکم
2: وعلیکم السلام بھائی جان سرنگے خیر خیریت
0: بالکل جی زشم برابر یہ موچ خدی تا سرنگی تا سشی ہے
2: یہ خیر خیریت اللہ مہربانی دے دا سوالوں نے کم خلق کو باندھ کے کنا دا خلق دے گھنٹے نے کئی سوالوں نہ خورا جی نہ کنا
0: نو تو سوچ سوالوں نے تین کو ما
2: بس سوالوں نہ دغ باندھ مکہ والے سے بے گھنٹے تا تا نہ کئی بے وائی سوالوں نہ خواسے نہ راجی بے گھنٹے سرنگو کو
0: نا دا سنوائی مکنا دا ارچ اخپل مرزی دا کسوک سوال دا پار رازی نو راتلے شیخا
2: بلکل بس دا سکت یہ سوال اکثر ہو موز خلقو دا دے راجی نا کنا
0: گورا ملازم پردیسی سے با
2: جی جی
0: دا چې کوم دی یو یو انټرټینمنټ از انټرټینمنټ پروګرام راوړی یو اسی به سوال تینو کومه کچا ټیک کو بالکل ورته پروډکټ ملاویږي خدا بس جس انٹرٹینمنٹ مارا اڑے دے کہ سوک سوال لرازی راضی شچراتری وے حسام ز سوال لراغلی کہ سوک سوال نہیں راغلی بس اگر ما سرخ پل نارمل خبری ہو کہ دا پروڈکٹ تا پوچھتی ہو کہ پختنہ دیو کیو بس بائے بائے ٹاٹا
2: بالکل بالکل بس پروڈکٹ دے ڈیر مزدار دی تے کم تا مہیلا سکے لگے کنا دا ڈیر بہترین مہیلا سکے لگے آئے تھا نا
0: ہا جی ماشاءاللہ
2: بلکہ دا ٹول مینا والا تو یو خدا سلام ورکو دا اتنا چ کم پروڈکٹ دی چورے دی دا گرمی موسم من دی دا استعمال ائی کنا
0: آو جی آو
2: اتنا کے ڈیر ریزلٹ اس تا
0: بالکل بے شک جی
2: بالکل نور خو نہیں کنا دا صابن خود استعمال ائی کنا دا کم سری دی کنا دا والے چ دا گرمی موسم چ صابن دے استعمال ائی
0: عمدہ غسل جی عمدہ غسل
2: بالکل

0: Satara Pentalis.
1: चाहतों के रंग, अमन के संग, अमन रेडियो 88.4 नेटवर्क।
2: एक साफ सुथरा घर, चमकते बर्तन और ताजगी से भरपूर एहसास, हर घर की जरूरत और उस जरूरत का भरोसा है कमांडर। रोजमर्रा की जिद्दी दाव हो या बच्चों के खेल कूद से गंदे हुए कपड़े, कमांडर वॉशिंग पाउडर अपनी ताकतवर सफाई के साथ कपड़ों को बनाए ज्यादा साफ, ज्यादा रोशन और खुशबूदार। किचन में चिकनाई और मैल का मुकाबला अब मजीद आसान, कमांडर डिश वॉश। बर्तनों से चिकनाई को मोअस्सर तरीके से साफ करें और बर्तन को दे शानदार चमक, ताकि आपका किचन हमेशा साफ और खूबसूरत नजर आए। और जब बात हो जाती नगदाश्त की, तो कमांडर ब्यूटी सोप दे ताजगी, नरमी और दिलकश खुशबू का एहसास। हर नहाने के बाद खुद को महसूस करें पहले से ज्यादा तरोताजा और पुरएतमाद। मियार सफाई और एतमाद का नाम कमांडर, कपड़ों की बेहतरीन सफाई के लिए कमांडर वॉशिंग पाउडर, बर्तनों की शानदार चमक के लिए कमांडर डिश वॉश, रोजाना ताजगी और नरमी के लिए कमांडर ब्यूटी सॉप। आज ही कमांडर प्रोडक्ट्स को अपनी रोजमर्रा जिंदगी का हिस्सा बनाएं और फर्क खुद महसूस करें। हर घर का एतमाद, हर दिन कमांडर की बेहतरीन सफाई। तो पता याद रखिए, रमजान मार्केट, दुकान नंबर 28, प्रोप्राइटर अजब खान के साथ। इस नंबर पर भी रابطہ कर सकते हैं 0313 91 27 273।
3: Your station.
4: د ضلع ټانګ د خلکو دپاره د خوشحالۍ زیری اوس تاسو ته د معیاري علاج دپاره چرته هم د تلو ضرورت نشته۔ اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي، مثلا پټو دردونه، جوړونو دردونه، بواسیر، خونی بدی، نواسیر، ګردې کاڼی، ترهی کاڼی، جوړونو دردونه، پټو دردونه، د دې نه علاوه د زنانه او مردانه هر قسمه پټو مرضونو علاج په اسانه کیدلی شي۔ نو پتا یاد ساتئ، صحت هم یو میډیکل اسپتال، نور مارکیٹ، پرانا ڈکھانا گلی، تنگ بازار، ٹانگ۔ موبائل نمبر 0331-66-32-231۔ شکریہ۔
2: کیا آپ بالوں کے گرنے، خشکی اور کمزور بالوں سے پریشان ہیں؟ اب فکر چھوڑ دیں، کیونکہ آ گیا ہے ڈاکٹر زین ہیئر آئل اور شیمپو۔ آپ کے بالوں کی مکمل حفاظت کے لیے قدرتی اجزاء سے تیار کردہ بالوں کی جڑوں کو مضبوط بنائیں، بالوں کو دے قدرتی چمک اور نرمی، خشکی اور ہیئر فال میں مددگار۔ ڈاکٹر زین ہیئر آئل آپ کے بالوں کو ازائیت فراہم کریں، جبکہ ڈاکٹر زین شیمپو گہرائی سے صاف کر کے تازگی دیتا ہے۔ صرف چند ہفتوں کے استعمال کے بعد محسوس کریں مضبوط، گنے اور صحت مند بال۔ اپنی خوبصورتی میں اضافہ کریں اور اپنے بالوں کو دیں بہترین کیئر۔ آج ہی استعمال کریں ڈاکٹر زین ہیئر آئل اور شیمپو، کیونکہ خوبصورت بال آپ کی پہچان ہیں۔ تو پتہ یاد رکھیے، حمزہ جنرل سٹور، نیو بنوسی ہوٹل، ٹانگ سٹی۔ موبائل نمبر 0344-93-63-780۔ واٹس اپ نمبر 0342-26-48-435۔
5: کلا تخنن پر اختیخ کل اخکاری
6: اسماخ کلے بولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی دی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بالکل ختم شوی دی۔
5: وی اللہ آدم را زر سنگا
6: اسما صفات پیچی کریم یو هربل او مایاری پروڈکٹ دی چی 5 دن استعمال اول سرا زما دا مخنا دولی مسلی ختم شوی۔
5: واہ، بیا ہو زہم غانم چی زما مخ ستا پشان خیست شی۔ کلا اس دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چرت ملوی گی۔
6: صفات بیوٹی کریم بستا ستا ہر کسمیٹکس ان جنرل سٹور کی پا آسانی سرا ملوی گی۔